0: लौ न सुरु गरौँ न, रात छिपिसक्यो।
1: अनि बाटुलीसँग भिन्ने त नि खै त तलाई त मै टेर्दिन, झन् बाटुलीको त आशै नगर।
2: त्यसो सर्त लगाउँ, आएर जे भन्छौ त्यो
1: मानौ।
3: होइन, हाम्रा पुग्नेले गाइहाल्छ नि। नमस्ते नमस्ते।
1: बाटुलीले एउटा शर्त राखेकी छे।
3: मन्जुर छ मन्जुर छ।
1: पहिला शर्त त सुन।
4: सुनिम न त सुनिम।
1: यदि बाटुले हारे पुर्नेको स्वास्नी बन्न तयार छे। तर पुर्ने हार्यो भने यदि पुर्ने हार्यो भने बाटुलीको घरमा हल्ली बस्नुपर्छ।
4: क्यार्ने हो के त विचार?
3: कस्तो लाग्यो सर त?
5: रसिलो
3: ल, सुरु गरौँ
4: ल, अलिक खिपेर दे त
3: ल, रङ्गा दिउँ।